0: तुम कभी ना झुकी, मगर इस वजन के आगे तुम्हारे जिस्म ने ही तुम्हें थकाया। तुम हर महफिल की जान हो, मगर तुम्हारे अंदर खाने का शोर तुम्हें परेशान कर देता है। हर गोल तक पहुंचने की भूख है, मगर सिर्फ जिस्म ने उस रफ्तार का साथ न दिया।
1: ओबेसिटी आहिस्ता आहिस्ता बढ़ने वाली एक सीरियस और क्रॉनिक मेडिकल कंडीशन है। इसमें आपकी कोई गलती नहीं।
2: Live lighter. Have a weight management conversation with your doctor today.
3: This program is brought to you by
4: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
3: FM 100. Like us on facebook.com/FM247365. FM247365.
5: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: FM 100's time check. It's 2 p.m. This program is brought to you by
1: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
2: तब तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे। अभी जैज कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैज कैश है ना।
0: 100 FM।
2: तब तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे। अभी जैज कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैज कैश है ना।
0: Us on facebook.com/FM247365. FM247365.
3: قدرت کا نظام توازن پر قائم ہے.
4: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
5: گھر کے افراد اور آمدن میں توازن
6: ہماری ذمہ داری.
7: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
8: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز. السلام علیکم پاکستان. السلام علیکم پاکستان. پاکستان
9: اٹس 24 آورز نان سٹاپ وائبریشن connecting you, connecting, holding you, holding with FM 100.
10: FM 100. FM 100.

0: हेलो हेलो हेलो एवरीवन एंड अस्सलाम वालेकुम टू ऑल ऑफ यू गाइस. हम आपको बताते चलें, आप सुन रहे प्रोग्राम साफ जल्द पर एतमाद आप, विच इज ब्रॉट टू यू बाय सांते प्राइवेट लिमिटेड. सो हम अपने लिसनर्स को बताते चलें कि आज इस शो में हम स्किन केयर और एक्नी के टॉपिक के हवाले से बात करेंगे. सो अगर हम इस हवाले से बात करें तो पाकिस्तान की मारूफ फार्मास्यूटिकल कंपनीज की अगर हम बात करें तो इसमें सांते फार्मा एक काबिल एतमाद नाम है और इस कंपनी की दवाइयों को डॉक्टर कम्युनिटी में पजीराए हासिल है. सांते फार्मा जदीद प्लान पर आलमी मेयार के मुताबिक अपनी दवाएं बनाती है जो कि न सिर्फ पाकिस्तान बल्कि 14 गैर ममालिक में अपनी प्रोडक्ट एक्सपोर्ट भी करती है जो कि इस कंपनी की मेयारी प्रोडक्ट का मुंह बोलता सबूत है. इसी के साथ साथ सांते ने जदीद और मौसर फार्मुलेशन के जरिए बहुत कम वक्त में पाकिस्तान मार्केट में अपनी एक खास जगह बनाई है जिसकी वजह से इसकी मेयारी प्रोडक्ट और बेहतरीन नतीज की वजह से डॉक्टर्स का एतमाद हासिल है. इसी के साथ साथ हम अपने लिसनर्स को बताते चलें, आज हमारे शो पे जो है वो डॉक्टर हिना उमर है, एमबीबीएस एमसीपीएस कंसल्टेंट डर्मेटोलॉजिस्ट वर्किंग इन द फील्ड ऑफ डर्मेटोलॉजी सिंस 2012, 14 ईयर्स एक्सपीरियंस इन क्लिनिकल डर्मेटोलॉजी, कंसल्टेंट डर्मेटोलॉजिस्ट एट पाशा हॉस्पिटल PCHS Block 2, the skin clinic by Hina Umar at PCHS Block 6, also working in Sindh Government Qatar Hospital, Orangi Town, Karachi. So, आज हमारे साथ डॉक्टर हिना उमर मौजूद हैं और हमारे शो का जो टॉपिक है इट इज एक्नी मैनेजमेंट इन समर्स, यानी गर्मियों में एक्नी का जो इतना ज्यादा मसला होता है इसकी क्या वजूहत है, क्या रीजन्स है, क्या सिम्टम्स है, क्या कॉजेस है, ये आज हम सब बात करने वाले हैं इस शो पे. और सबसे पहले हम अपने डॉक्टर साहबा को वेलकम करेंगे. अस्सलाम वालेकुम.
1: वालेकुम सलाम जैस्मिन, थैंक यू फॉर हैविंग मी हियर.
0: थैंक यू सो मच फॉर बीइंग हियर.
1: आई एम थैंकफुल टू सांते फार्मास्यूटिकल फॉर हैविंग मी फॉर दिस लिटिल टॉक हियर टुडे.
0: थैंक यू सो मच फॉर बीइंग हियर डॉक्टर हिना उमर. सो जैसे मैंने अभी अपने लिसनर्स को बताया कि आज हम एक्नी के हवाले से बात करने वाले हैं और ऑब्वियसली गर्मी इतनी ज्यादा शदीद है कि एक्नी जो है, जिनको एक्नी का मसला होता है ऑब्वियसली ऑयली स्किन का मसला होता है तो उनके साथ ये मसला कितना ज्यादा जो है वो खतरनाक हो जाता है गर्मियों में. और ऑयली स्किन जिनकी स्पेशली होती है उनके लिए क्या क्या कॉम्प्लिकेशन होती हैं, तो सबसे पहले हम डॉक्टर साहिबा से तो ये पूछेंगे कि एक्नी बेसिकली है क्या.
1: ओके तो सबसे पहले तो हम पहले बताएं कि एक्नी एक्चुअली है क्या. इट्स अ वेरी कॉमन स्किन कंडीशन जिसमें आपका हेयर फॉलिकल या पोर्स गेट क्लॉक्ड विद द ऑयल या सीबम प्रोडक्शन जो होती है उसकी वजह से. बेसिकली एक्नी एक यूनिट होता है, पाइलोसेबेशियस यूनिट, उस पे जाके टारगेट करती है. अगर मैं इसको ओपनली ब्रीफ करूं तो इट्स लाइक एक यूनिट है स्किन के अंदर जिसके अंदर हेयर फॉलिकल, एक मसल और एक सीबम ग्लैंड की प्रोडक्शन है.
0: ठीक है,
1: तो जितनी ज्यादा आपके फेस में ऑयल या सीबम प्रोडक्शन होगी उतनी ज्यादा चांसेस हैं कि उस पर डेड डेब्री या स्किन डेड सेल्स या फिर कोई भी ऐसा बैक्टीरिया जो कि एक्नी कॉजिंग स्पेसिफिकली बैक्टीरिया है वो आके लाए करे और उसमें एक्नी बनाए, जिसको हम आम जबान में पिम्पल, पस्ट्यूल, ब्लैक हेड्स, व्हाइट हेड्स और अपनी मेडिकल लैंग्वेज में कॉमेडोनल एक्नी भी कहते हैं.
0: सही सही. आपकी माशाल्लाह से स्किन जो है वो इतनी ज्यादा अच्छी है, इट्स वेरी हेल्दी माशाल्लाह, और वो यहाँ पे भी शाइन कर रही है. तो ऑब्वियसली हम डॉक्टर साहबों से भी पूछेंगे कि उनकी ये खूबसूरत जो इतनी स्किन है इतनी क्लियर माशाल्लाह, मैं माशाल्लाह कह रही हूँ इसलिए ताकि नजर डाल लगे उसका भी सीक्रेट हम डॉक्टर साहबों से मालूम करेंगे. लेकिन ऑब्वियसली वी जस्ट हैव टू डिस्कस सम इम्पोर्टेंट क्वेश्चंस व्हिच इज रिलेटेड टू एक्नी. तो डॉक्टर साहबों से मैं अपना अगला सवाल ये करूंगी कि जैसे बहुत सी ऐसी मिथ्स के हवाले से भी हम डिस्कस करेंगे. अब सबसे पहले ये आता है कि भाई अगर किसी को एक्नी है यानी इन दानों का मसला है तो उसकी डाइट पे सबसे पहले बात आ जाती है कि कहते हैं भाई तुम ना बहुत ज्यादा एक तो फ्राइड चीजें खा रहे हो या ऑयली चीजें खा रहे हो, इस वजह से तुम्हें ये मसला हो रहा है, या तुम्हारी डाइट में कोई ऐसी चीजें शामिल है या तो चावल या पता नहीं क्या क्या इस तरह की मिथ्स हैं. तो इस हवाले से हम अपने लिसनर्स को थोड़ा क्लियर करेंगे तो आप बताइए.
1: लेकिन डाइट इज वन ऑफ द फैक्टर्स डेफिनेटली, बट एक्नी का जो कॉजिंग एजेंट है ना वो दे आर मल्टीपल. इट कुड बी हार्मोनल, इट कुड बी एनवायरमेंटल फैक्टर्स, स्ट्रेस हो सकती है, इवन जेनेटिक्स प्ले इज अ रोल. इन सब चीजों के लिए जरूरी है कि आप पहले तो अपनी डाइट को डेफिनेटली वर्क करें, क्योंकि अगर आप हेल्दी खाएंगे, क्लीन ईटिंग पे रहेंगे, हेल्दी ईटिंग पे रहेंगे तो डेफिनेटली इट वुड रिफ्लेक्ट ऑन योर बॉडी एंड द स्किन. एंड सिंस स्किन इज द लार्जेस्ट ऑर्गन ऑफ द बॉडी तो उसको फ्रेश करने के लिए आपकी डाइट अच्छी होगी तो इट कीप्स यू हाइड्रेटेड एंड फ्रेश. تو ایکنی کے لیے ضروری ہے کہ یس آپ بہت زیادہ ڈیپ فرائڈ فوڈ اوائڈ کریں, اسپیشلی وہ لوگ جن کی بہت آئلی اسکن ہے یا جن کو ایکسس سیبم پروڈکشن ہوتی ہے, آئل بہت زیادہ ہے, یا پھر جن کو بہت ہاٹ ڈرنکس, ہاٹ جیسے نٹس چاکلیٹس کھانے کی عادت ہوتی ہے, تو اس میں ایک الگ ٹائپ آف ایکنی ڈیولپ ہوتی ہے جس کو ہم روزیشیا کی طرف لے جاتے ہیں.
0: صحیح.
1: بٹ نارملی میک شیور کہ آپ کی ڈائٹ اچھی ہو, آپ کی کلین ایٹنگ ہیبٹس ہوں, جس کی وجہ سے آپ کی اسکن اچھی گلو اینڈ ریفلیکٹ کرے.
0: صحیح. اسی کے ساتھ ساتھ میں آپ سے ایک اور سوال یہ کروں گی کہ جیسے جن کو زیادہ ایکنی کا مسئلہ ہوتا ہے یا آئلی اسکن ہوتی ہے, تو ان کو سب سے زیادہ اس چیز کی گھبراہٹ ہوتی ہے کہ ہمیں اپنا فیس جو ہے وہ صاف رکھنا ہے, کیونکہ آبویسلی ہم پولوشن میں بھی جا رہے ہوتے ہیں باہر, تو اس وجہ سے کیونکہ دل میں یہ چیز ایک ڈر بیٹھ جاتا ہے کہ پولوشن کی وجہ سے ایکنی ہوگی, اور اسپیشلی آئلی اسکن ہے تو وہ بار بار فیس پہ جو آئل آتا ہے تو اس سے تو بہت زیادہ گھبراہٹ ہوتی ہے, تو اس کیس میں جو ہے بہت زیادہ مود ہونا پڑتا ہے یا لوگ مود ہوتے ہیں, تو یہ بھی سوچتے ہوں گے کہ شاید ہمارا موڈ جتنا صاف رہے گا تو ہمیں ایکنی آبویسلی نہیں ہوگی, کیونکہ جرمز کی وجہ سے انوائرمنٹل جو پولوشن ہوتا ہے اس کی وجہ سے ہمیں یہ چیز ہوتی ہے, تو یہ کتنے پرسنٹ صحیح بات ہے کہ زیادہ ہم چہرہ دھوئیں گے تو اس سے ایکنی ہماری جلدی ختم ہو جائے گی؟
1: دیکھیں, کی ٹو اے ہیلدی لائف از کلینزنگ بیسکلی, جتنا ہم صاف اینڈ ہائیجینک طریقے سے رہیں گے ہم اتنا ہی ہر طرح کی بیماری سے بچیں گے. سنس دا ٹاپک ٹو ڈے از کہ جی سمرز میں ایکنی کا ہونا یا سویٹ کا آنا یا آئل کا پروڈیوس کرنا ایکنی کو کرتا ہے, ایکنی کراتا ہے, تو بیسکلی وہ اٹ سیلف سویٹ نہیں کرا رہا ہوتا, بٹ جب سویٹ ہوتی ہے آتا ہے ہمارے چہرے پہ تو اس کے ساتھ سرٹن ہمارے آئل گلینڈز ایکسیسولی پروڈیوس ہو رہے ہوتے ہیں, جس کی وجہ سے ڈرٹ اس کے اوپر آ کے ڈپازٹ ہوتا ہے, بیکٹیریا اس کے اوپر آتا ہے, ڈیڈ سیل اس کے اوپر ڈیولپ ہوتے ہیں اور ایونچولی وہ پورس کو کلاگ کر دیتا ہے. جب پورس کلاگ ہو گئے مینس یو نیڈ اے گڈ کلینزنگ.
0: ٹھیک ہے,
1: اٹ ڈزنٹ ریکوائر ویری ہارش یا بہت اسٹرانگ میڈیکل پروڈکٹس, اٹ اونلی ریکوائرز کہ آپ اپنے چہرے کو ٹھنڈے پانی سے صاف پلین واٹر سے واش کرتے رہیں تاکہ جو ایکسس سویٹ اور ڈرٹ ہے وہ آپ کے فیس سے ریموو ہو. جب ایکسس سویٹ اور فیس پہ لگی ہوئی کوئی بھی چیز, فار انسٹنس کوئی ہیوی میک اپ پروڈکٹ ہو گیا, کوئی موئسچرائزر ہو گئے جو کہ آپ کی اسکن کے اوپر ایک گریسی افیکٹ دیں گے, تو آپ کے پورس نیچرلی کلاگ ہوں گے. تو کلینزنگ از دا کی, جہاں آپ اپنے چہرے کو سادے پانی سے بھی دھوئیں گے, آپ ایک لیئر کو کلین رکھیں گے, تو ڈیفینیٹلی وہاں پہ ایکنی کا ہونا اٹ ول بی کنٹرولڈ. آئی ڈونٹ سے کہ وہ کمپلیٹلی غائب ہوگا, ڈیفینیٹلی یو نیڈ میڈیسنز فار اٹ, بٹ کنٹرول رہے گی.
0: صحیح. اچھا, بہت سے لوگ یہ بھی کرتے ہیں, اسپیشلی لڑکیاں, کہ وہ دانوں کو جو ہیں وہ دباتی ہیں, پریس کرتی ہیں, جس کی وجہ سے ان کو یہ شاید لگتا ہے کہ اس کو ہم دبائیں گے تو یہ جلدی ختم ہو جائے گا, ایکنی کا مسئلہ جو ہے وہ جلدی ختم ہو جائے گا. دوسرا یہ کہ اس کا کتنا زیادہ نقصان ہوتا ہے کہ آپ نے ایسے کوئی دانا ہو. اچھا, موسٹلی یہ جو پمپل پاپ آؤٹ کا مسئلہ ہوتا ہے نا, یہ تب ہوتا ہے کہ اگر جیسے ہمیں کل کسی ایونٹ پہ جانا ہے, تو لڑکیوں کا سب سے بڑا ڈپریشن جو ہے وہ اس چیز کا ہو جاتا ہے, ارے ہمیں کل جانا ہے اور اس سے پہلے اسپیشلی جو ہے وہ دانا نکل آیا, کوئی ایکنی نکل آئی خطرناک قسم کی, تو اس کو پاپ آؤٹ کرنے سے وہ تو ایک تو یہ کہ جلدی ختم بھی ہو جائے گی, دوسرا یہ کہ اس کا کتنا نقصان ہوتا ہے کہ اگر آپ نے کسی پمپل کو پاپ آؤٹ کیا.
1: اوکے, سنس جب بھی آپ کو کسی بھی چیز کا سٹریس ہوگا نا, تو سٹریس میں ایکنی اکثر ایگریویٹ کر جاتی ہے, جس کو ہم سٹریس ایکنی بھی کہتے ہیں. تو اکثر بچیوں کو, اسپیشلی ینگ ویمن اور مے بی مین ناؤ ڈیز, ان کو یہ ہوتا ہے کہ کوئی ایونٹ آ رہا ہے, اس کی تیاری میں دے گیٹ سو نروس کہ اس کو ایکنی ہوتی ہے, ایگزامز آنے والے ہیں, بچیاں
0: بالکل
1: ایک انہیلدی ڈائٹ پہ ہو رہے ہوتے ہیں, بچے کھا رہے ہیں, پڑھ رہے ہیں, شوگرز بہت لے رہے ہیں, اس کی وجہ سے بھی ایکنی ڈیولپ زیادہ ہونے لگتی ہے. تو وہ سب سے بڑا ان کا پرابلم ہوتا ہے کہ اس کو پمپل کو پرک کرتے ہیں, پاپ آؤٹ کرتے ہیں, دبانے کی کوشش کرتے ہیں, جس کا سب سے میجر ڈرا بیک یہ رہتا ہے کہ جب بھی آپ پمپل کو پاپ کریں گے یا ریموو کرنے کی کوشش کریں گے تو اس میں ایک آپ کو گہرا سکار بن سکتا ہے, وچ از ایکچولی ویری ڈیفیکلٹ ٹو ٹریٹ. سکارنگ آ گئی تو آپ سمجھیں کہ آپ نے ایک لمبی چیز کو خود دعوت دے دی. سیکنڈ چیز جو ڈیولپ ہوتی ہے وہ پوسٹ انفلمیٹری یا پوسٹ ایکنی ہائپر پگمنٹیشن, جس کو ہم کہتے ہیں کہ کیل مہاسوں کے جیسے دھبے آ جاتے ہیں, وہ ایک دھبا آ جاتا ہے.
0: ٹھیک ہے,
1: جو ڈاکٹر کے لیے بھی بہت ڈیفیکلٹ ہوتا ہے کہ ہم اس کو لائٹن کریں. تبھی ہم کسی قسم کے دانے پر جب پیشنٹ آتا ہے ہم کہتے ہیں کہ بھائی دانے کو پھاڑنا مت, आप जो हम दवा दे रहे हैं उसको लगाओ उसको रब करो, बट डोंट पुश इट और पुल इट.
0: सही
1: रीजन बीइंग कि जितना आप उसको टच करेंगे आप उसको इरिटेट कर रहे हैं.
0: सही.
1: और वहां आपने उसको पॉप किया और वहां उस पर पिगमेंटेशन स्टे कर जाती है.
0: सही.
1: इसीलिए आपने बचपन में सुना ही होगा कि जैसे चिकन पॉक्स कभी होते थे तो वो कहा जाता था कि छेड़ना नहीं निशान आ जाएगा. तो इट इज सिमिलरली मोर और लेस द सेम थिंग. आप कोशिश करें कि पॉप आउट ना करें.
0: सही सही. स्पेशली अच्छा एक और मसला ये होता है कि गर्मियों में एक तो एक्नी, मैं आपसे ये पूछूंगी गर्मियों में सबसे ज्यादा एक्नी का मसला क्यों होता है, दूसरा ये कि एक पेनफुल एक्नी जो निकलती है उसका क्या रीजन होता है, क्योंकि मोस्टली जो है वो लोग ये कंप्लेन कर रहे होते हैं कि यहां पे पिंपल हो गया, इधर कोई ऐसा पिंपल हो गया कि जिसको मतलब सिर्फ टच करो तो ऑल दो ऑब्वियसली डॉक्टर साहब ने बोला कि टच नहीं करना चाहिए क्योंकि आप उस तरीके से और जर्म्स को दावत दे रहे हैं अपने मुंह पर. वैसे भी नहीं हाथ लगाना चाहिए, ये हमारे बड़े हमें शुरू से समझाते रहे एक बात के मुंह पर हाथ ऐसे नहीं, जिनकी आदत होती है कि वो फेस को टच करें तो ये चीज नहीं करनी चाहिए. दूसरा ये कि गर्मियों में एक्नी क्यों होती है और ये जो पेनफुल एक्नी होती है इसका क्या रीजन होता है.
1: अच्छा सिंस मैंने शुरू में ही बताया था कि खास किस्म का बैक्टीरिया जैसे प्रोपाइनो बैक्टीरियम एक्नी इज द मेन ऑर्गेनिज्म जो कि एक्नी को लीड करता है. जब आपके पोर्स क्लॉग हो जाते हैं उस पर वो बैक्टीरिया लाई करता है तो डीप ही उसके अंदर एक पस फॉर्मेशन हो जाती है जिसको हम पस्ट्यूलर एक्नी इनिशियली कहते हैं.
0: okay.
1: अगर वो डीप होता चला जाए तो अंदर गुठली या सिस्ट बना देता है जिसको वो इवेंचुअली चेंज कर देता है सिस्टिक एक्नी में. एक्नी के भी टाइप्स हैं, इट कुड बी कॉमेडोनल, इट कुड जो कि व्हाइट हेड ब्लैक हेड है, इट इज पस्ट्यूलर जो कि पस वाले दाने हैं, और नोड्यूलोसिस्टिक यानी कि पेनफुल जैसे आपने कहा ना दबाने पे जिसको दर्द हो क्योंकि उसके अंदर पस डेवलप हो गया है.
0: सही.
1: और इन तीनों एक्नी के डिफरेंट ट्रीटमेंट मेथड्स हैं, जरूरी नहीं है कि जो आप लगा रहे होंगे तो वो दूसरे को भी सूट करे.
0: एक्जैक्टली.
1: एवरी वन हैज अ डिफरेंट स्किन टाइप, एवरी अदर पर्सन हैज डिफरेंट टाइप ऑफ एक्नी
0: स्किन टेक्सचर.
1: तो एक्जैक्टली. तो उस पेनफुल एक्नी को की मेन वजह तो वो बैक्टीरिया है जो उसके अंदर डिपॉजिट हो गया है, और फिर जाहिर है जो स्वेट है और आप क्लीन नहीं कर रहे, आप अच्छे क्लेंजर या फेस वॉश की स्ट्रेटजी नहीं अपना रहे तो उसकी वजह से भी इट कंटिन्यूज. एंड इवन अक्सर लोगों में कंप्लायंस बहुत पुअर होती है कि वो ओरल मेडिसिन नहीं खा पाते और वो कहते हैं हम सिर्फ लगाने वाले अमल से ट्रीट हो जाएं, या रैंडम एक्स वाई जेड ओवर द काउंटर, या आई एम सो सॉरी बट किसी को भी देख के वो प्रोडक्ट जो उसकी प्रमोशन कर रहा हो वो खरीद के लगा लें, वो कभी नहीं भी सूट करता.
0: सही.
1: या फिर कोई स्टेरॉइड बेस्ड क्रीम्स यूज कर लें जिसकी वजह से भी ऐसी एक्नी डेवलप हो जाती है.
0: इसी के साथ साथ जैसे एक मेन रीजन जो मैं अभी डिस्कस करना चाहूंगी, एक इसको हम ऑब्वियसली एक अच्छी आदत तो नहीं बोलेंगे, लड़कियों का ये होता है कि मेकअप जो है वो रात को रिमूव करके सोती नहीं है, मोस्टली लेजीनेस होती है. हम किसी इवेंट से आए तो चलो भाई नींद आ रही है या यू नो, अच्छे लग रहे हैं, ख्वाब अच्छे आएंगे, मेकअप करके सो जाओ, स्पेशली तैयार होके सोना. ये भी चीजें होती है, मैंने देखा है, इसलिए मैं बोल भी रही हूं. तो ये चीज जो मेकअप रिमूव ना करना, इसके बारे में बताएं कि कितना ज्यादा हार्मफुल हो सकता है स्किन के लिए और एक्नी जो है वो कॉज करने के लिए.
1: देखिए जैसे क्लेंजिंग इज द की, आई वुड लाइक टू से दैट अगेन, तो बेहतर यही होता है कि आप अपने स्किन को बिल्कुल क्लियर करके सोएं.
0: सही.
1: और बेहतर यह है कि अगर आपको कोई चीज लगाने की आदत है ना तो यूज अ लाइट मॉइस्चराइजर.
0: सही.
1: एक लाइट वेट मॉइस्चराइजर अगर आपकी स्किन को टेक्सचर आपको एक देना है तो मेकअप तो डेफिनेटली इट सेल्फ इज किलिंग इन टर्म्स के कोई भी चीज आपके चेहरे पे एक्स्ट्रा एडिशनल लगी हुई है वो आपके पोर्स पे एक लेयर तो बना ही
0: लेयर बना है. सही.
1: तो इसलिए हम डर्मेटोलॉजिस्ट हमेशा ये एडवाइस करते हैं कि दो चीजें आपको हमेशा यूज में रखनी है. एक आप अच्छा क्लेंजर यूज कर रहे हैं ना, उसके साथ आपने एक अच्छा मॉइस्चराइजर, डिपेंडिंग ऑन द वेदर, अगर समर्स हैं तो लाइट वेट मॉइस्चराइजर की तरफ स्विच करें, और एक अच्छा सनस्क्रीन टू प्रोटेक्ट योर स्किन किसी भी हार्मफुल बैक्टीरिया से या कोई ऐसी सन रेज से जो कि आपकी स्किन पे एक आपके बैरियर को डिस्ट्रॉय करें. तो इसीलिए इट इज रिकमेंडेड टू रिमूव मेकअप एंड देन गो टू बेड. आप किसी भी किस्म का मेकअप अपने, डोंट लेट इट स्टे ऑन योर फेस इफ यू वांट अ गुड स्किन. इट्स वन ऑफ द गुड स्किन केयर्स कि आप अपने रिमूव करके सोएं.
0: एग्जैक्टली. और اوبیسلی آج کل اس چیز کا ٹرینڈ بھی بہت چلا ہوا ہے 10 اسٹیپس اسکن کیئر روٹین رات کو سونے سے پہلے. آل دیٹس اے گڈ تھنگ, لیکن اوبیسلی جو ہم پروڈکٹس یوز کر رہے ہوتے ہیں وہ ہمیشہ ہمیں اس حوالے سے ایسے یوز کرنی چاہیے کہ جو ہماری اسکن کو سوٹ کرے. اینڈ اوبیسلی کسی ڈرمیٹالوجسٹ سے آپ ایک ایڈوائز لیے بغیر یا ایک جب تک وہ آپ کو پرسکرائب نہ کریں میڈیسن تو وہ یوز نہیں کرنی چاہیے, جو کہ ایک کی ہے سکسیس کے لیے. اینڈ اسی کے ساتھ ساتھ ڈاکٹر صاحب یہ بھی بتائیں, جیسے سویٹنگ بہت زیادہ ہوتی ہے اور آئلی اسکن والوں کے ساتھ اسپیشلی ایکنی کا بڑا مسئلہ ہوتا ہے, تو یہ اس کے کیا کازز ہیں کہ آئلی اسکن والے ہی اس چیز کو اتنا کیوں سفر کر رہے ہوتے ہیں؟
1: کیونکہ ایکسس سیبم پروڈکشن لیڈس ٹو ایکسس آئل پروڈکشن. جب آپ کا سویٹ میں پسینہ, خاص طور پہ کراچی جیسے ویدر میں جب ہیومیڈیٹی بہت ہے تو وہ بھی سویٹ کو پرولونگ کرتا ہے اسٹے کرنے کے لیے. چاہے آپ ورک آؤٹ کے بعد سویٹ کریں یا آپ باہر نکلیں انوائرمنٹل فیکٹرز کی وجہ سے سویٹ کریں, آپ اپنا فیس کو سادے پانی سے واش کرنے کی عادت ڈالیں.
0: صحیح.
1: اسپیسیفکلی دا ٹی زون, جو آپ کا جہاں پہ زیادہ آپ کا آئل آتا ہے, جہاں ویزیبل ہوتا ہے, اس کو کلین کریں, اس کو بار بار سادے پانی سے ہی واش کریں. کلینزرز میں نہیں کہتی کہ ریپیٹڈلی یوز کریں, کیونکہ ایکسیسو اسکربنگ بھی آپ کو ڈیمیج کی طرف لے جاتی ہے. جو بھی آپ کا فیس واش ہے, جو بھی آپ کے ڈاکٹر نے آپ کو پرسکرائب کیا ہے, بی اٹ اینی انگریڈینٹ ان اٹ جو آپ کی اسکن کو سوٹ کر رہا ہے, آپ اس کو دن میں ایک سے دو مرتبہ سیفلی یوز کریں. اینڈ آپ ایکسیسو پانی سے دھوئیں تاکہ جو آئل آ رہا ہے وہ آپ کو سمز میں کم سے کم ہو. اور آئی تھنک سادے پانی سے منہ دھونا کوئی بہت زیادہ مشکل کام نہیں ہے. یہ ہم چلتے پھرتے اپنے بس ہاتھ میں تھوڑا پانی لے کے اپنے فیس کو واش آف کر لیں تو ایکسس ڈرٹ اینڈ سویٹ کو ویسے ہی ریموو کر دے گا.
0: صحیح. مطلب ضروری نہیں ہے کہ آپ سوپ سے اپنا فیس دھوئیں یا آپ اپنا کسی فیس واش سے فیس دھوئیں, جسٹ نارمل آپ ایک پانی سے بھی اپنا منہ, تو بار بار اگر آپ دن میں دھوتے رہیں تو یہ تو آپ کی اسکن کے لیے اور زیادہ اچھا ہے. اور اگر ہم بات کریں اباؤٹ اسکن روٹین اینڈ پریونشن کے حوالے سے, تو سب سے پہلی ایک چیز کہ گرمیوں میں اوبویسلی کیونکہ جو گرمی ہے وہ بہت زیادہ ہے, تو اس میں سب سے پہلے ایسی کیا چیز جو ہے وہ اڈاپٹ کرنی چاہیے کہ ہم ایکنی سے بچ سکیں, اور ایک آئیڈیل اسکن کیئر روٹین کیا ہونا چاہیے
1: گرمیوں میں؟ سب سے پہلے تو کیپ یور سیلف ہائیڈریٹڈ, میک شیور کہ سارے الیکٹرولائٹس آپ کے اچھے ویل بیلنسڈ ہوں.
0: بالکل.
1: آپ اپنے نمکیات کا خیال کریں, پانی زیادہ پئیں, سویٹنگ ہوتی ہے تو آپ واش آف کریں.
0: صحیح.
1: ایک اچھا مائلڈ جینٹل کلینزر یوز کریں, ٹوائس اے ویک یوز کر لیں یا دن میں ونس اے ڈے از مور دین انف آپ یوز کریں. اینڈ ریپیٹڈلی سادے پانی سے واش کریں. ٹرائی یوزنگ اے گڈ موئسچرائزر وچ از لائٹ ویٹ, سوٹنگ یور اسکن ٹائپ. لاسٹ چیز سنسکرین. اس سے زیادہ ایز اے ڈاکٹر میں ایڈوائز نہیں کروں گی کہ کوئی 10-12 steps رجیم آپ اپنی روٹین میں رکھیں.
0: صحیح.
1: اگین ڈپینڈنگ کہ مریض کون ہے, اسکن کیسی ہے, دانا کیسا ہے, اس کو کون سے پروڈکٹ کی کتنی نیڈ ہے, تو ہر آدمی 10 steps کو نہیں فالو کرے.
0: بالکل.
1: ایوری پرسن از ڈفرنٹ, سو جس کو جس طرح کا انگریڈینٹ سوٹ کرے. جیسے اتنے ساری رینج ہے ہمارے پاس, سیلیسائلک ایسڈ ہے, نیاسینامائڈ ہے, ریٹینوئڈز ہیں, تو یہ ہر ایک آدمی پہ یہ ساری چیزیں اپلائی
0: نہیں ہو سکتی.
1: ہر آدمی کو ڈفرنٹ چیز کی نیڈ ہے, ڈپینڈنگ کہ اس کو اس وقت کس طرح کی ایکنی ہے. تو سمجھ میں بہتر ہے کہ آپ پہلے اچھا کلینزر یوز کریں, ایک اچھا موئسچرائزر یوز کریں, اور ایک سنسکرین اپنے پاس ہمیشہ رکھیں.
0: صحیح. ہم اپنے لسنرز کو بتاتے چلیں, آپ سنا ہے پروگرام صاف جلد پر اعتماد آپ, وچ از براٹ ٹو یو بائی سانتے پرائیویٹ لمیٹڈ. اینڈ آج ہمارے شو کا ٹاپک ہے گرمیوں میں جو ایکنی کا ایشو ہو جاتا ہے اس سے ہم کیسے بچ سکتے ہیں, اس کے کیا ٹریٹمنٹ ہے, کیا کیا کازز ہے, اس حوالے سے ہم بات کر رہے ہیں. اینڈ ڈاکٹر ہینا عمر ہمارے ساتھ موجود ہیں. اچھا, ایک میں آپ سے بڑا امپورٹنٹ کوشچن کرنے والی ہوں اباؤٹ ویری ایکٹیو انگریڈینٹ وچ از منڈیلک ایسڈ. آج کل ہم اس کے بارے میں بہت زیادہ سن رہے ہیں, اور موسٹلی جو ہے وہ ایکنی کے پیشنٹس کو یہ ریکمینڈ بھی کیا جاتا ہے اٹرنا کلیئر 20%. تو اس حوالے سے, ایک تو انگریڈینٹ کے حوالے سے بھی ہم تھوڑی سی بات کر لیتے ہیں, بیسکلی منڈیلک ایسڈ ہے کیا, اینڈ اس کو کتنی کوانٹٹی میں یوز کرنا ہے, کس ٹائپ کے ایکنی کے پیشنٹس اس کو یوز کر سکتے ہیں, اس حوالے سے آپ تھوڑا ہمارے لسنرز کو بتائیں.
1: منڈیلک ایسڈ از بیسکلی ون آف اے گڈ product to use in a normal sensitive skin. ایکچولی یہ الفا ہائیڈروکسی ایسڈ ہے وچ از ڈیرائیو فرام بٹر آلمنڈز، اس کے ایکسٹریکٹ سے بنتا ہے. اس کا مالیکیول ایکچولی لارج ہوتا ہے، جس کی وجہ سے جب وہ پینیٹریٹ کرتا ہے اسکن میں تو وہ سلولی اینڈ جینٹلی کر رہا ہوتا ہے، تو وہ اریٹیشن کم کرتا ہے اسکن کو، ڈیمیج کم کر رہا ہوتا ہے. اگر ہم اس کو سیف طریقے سے یوز کریں تو اٹ از ون آف دا بیسٹ پروڈکٹس ٹو اپلائی. جیسے آپ ہفتے میں 3 دفعہ آلٹرنیٹ ڈیز پہ یوز کریں،
0: ٹھیک ہے.
1: اس کو کسی چیز کے ساتھ کمبائن کر کے نہ یوز کریں. یہ فیس واشز میں بھی اویلیبل ہے کہ اس میں ڈلا ہوا ہوگا، یا پھر یہ سیرم فارم میں بھی اٹ سیلف اویلیبل ہوتا ہے. وہی اگین ڈیپینڈنگ کہ اسکن کتنی ڈرائی ہے، کتنی آئلی ہے، کتنی ایکنی پرون ہے. اسی لیے یہ سینسیٹیو اسکن میں یا ایکنی پرون اسکن میں بہت ہی بینیفیشل ہے. تو اس کو آپ ٹوائس اے ویک، تھرائس اے ویک سیفلی یوز کر سکتے ہیں. اگر یہ آپ کو لگتا ہے استعمال کے بعد آپ کو تھوڑا سا ڈرائی اسکن کرتا ہے، کیونکہ مقصد ہمارا آئل کو کنٹرول کرنا بھی ہے اس کے ساتھ ساتھ، تو آپ ایک موئسچرائزر اپلائی کریں ایوری ٹائم یو یوز اٹ.
0: اوکے.
1: اور بہت زیادہ ویگرسلی رب مت کریں فیس کو. اینی تھنگ یو اپلائی جسٹ یوز اٹ ان اے جینٹل وے اینڈ دین واش اٹ وتھ پلین واٹر، اور باقی دن آپ اپنا ریپیٹڈلی سادے پانی سے منہ دھوتے رہیں. تو دس از ہاؤ اٹ ورکس.
0: صحیح صحیح. اور اسی کے ساتھ ساتھ جیسے اگر ہم ایکسفولیشن کے حوالے سے بات کریں، جیسے ایک اور انگریڈینٹ بھی یوز کیا جاتا ہے، اٹ از ٹی ٹری.
1: یس،
0: ٹی ٹری جو ہے وہ کہا جاتا ہے کہ اٹ از ویری یوزفل ان ایکنی. سو اس حوالے سے بھی ہم تھوڑا سا لسنرز کو بتا دیں، کیونکہ ٹی ٹری جو ہوتا ہے بیسکلی وہ بہت زیادہ اسٹرانگ ہوتا ہے. کیونکہ میں نے خود بھی یوز کیا ہے، تو اس کی ایک جو سینسیشن ہوتی ہے وہ آپ کو سٹارٹ میں ایسی برننگ سینسیشن فیل ہوگی کہ آپ نے پتہ نہیں منہ پہ کیا لگا لیا ہے، کوئی ایسی خطرناک چیز لگا لی ہے. لیکن آبویسلی وہ بھی ایک ڈاکٹر آپ کو، ایک ڈرمٹولوجسٹ پراپر ایسے ریکمینڈ کرے گا کہ آپ کو کنسنٹریٹ فارم میں کتنا یوز کرنا ہے، کتنا یوز نہیں کرنا، کسی موئسچرائزر میں ملا کے یوز کرنا ہے. تو تھوڑا سا ہمارے لسنرز کو بتا دیں اس حوالے سے.
1: اچھا، اباؤٹ ٹی ٹری آئل یا ٹی ٹری کریمز جو اویلیبل ہیں، بیسکلی وہ ایکسفولیٹرز ہیں، وچ مینس آپ کے پورس جو کلاگ ہیں ان کو ایکسفولیٹ کر رہا ہے، یعنی کہ آپ کے اسکن کے بیریئر سے ایک لیئر کو ریموو کر رہا ہے. تو ظاہر ہے جب آپ بہت زیادہ یوز کریں گے تو وہ ڈیفینیٹلی اریٹیٹ کرے گا، پرجنگ شروع ہو جائے گی، جلن، ایسی کیفیت کہ آپ اریٹیٹ ہوں گے اور آپ ایونچولی کہہ دیں گے آئی کانٹ یوز اٹ اینڈ یو ول واش یور فیس.
0: ایگزیکٹلی.
1: تو اس کا طریقہ یہ ہوتا ہے، ایون آپ کے ڈاکٹرز آپ کو ایڈوائز کرتے ہیں کہ کوئی بھی چیز بہت زیادہ مت لگائیں، پی سائز لیں، جینٹل رب کریں، پورے فیس پہ لگائیں اینڈ اس کو ٹائم کریں. اگر آپ کو 10-15 منٹس میں وہ بیئربل ہے تو پھر آپ اس کو کنٹینیو کر سکتے ہیں. جہاں آپ کو لگے پرجنگ ہو رہی ہے، مینس یا تو آپ نے بہت ایکسیسو لگا لیا ہے، یا پھر وہ آپ کو سوٹ نہیں کر رہا، یا آپ کی اسکن آلریڈی اتنی ڈیمیجڈ ہے کہ وہ اریٹیٹ اینڈ تکلیف دے رہا ہے. اب تو ٹی ٹری ڈائریکٹ ہم نہیں دیتے، اٹ از بیسکلی ان کمبینیشنز جو کریمز آتی ہیں اس میں ایڈڈ ہوتا ہے، جو فیس واشز آتے ہیں اس میں ایڈڈ ہوتا ہے. سو دے آر سیف ٹو یوز. اگر آپ آلٹرنیٹ ڈے پہ یوز کر کے دیکھ لیں، روزانہ مت یوز کریں.
0: بالکل.
1: تو اس سے اٹ از ہاؤ اٹ کین بی یوز.
0: صحیح صحیح. اچھا، ٹی ٹری کے حوالے سے بات کی، اور دوسری چیز یہ کہ کیونکہ ہم نے بھی ڈائٹ کے حوالے سے بھی ڈسکس کیا تھا کہ کیا ایسے چیزیں ہیں. اچھا، کچھ مت بسٹرز جو ہیں وہ بھی ہم ڈسکس کرنا چاہیں گے چاکلیٹ کے حوالے سے. کہتے ہیں جن کو ایکنی ہے یا پمپلز کا زیادہ مسئلہ ہوتا ہے تو چاکلیٹ وہ نہیں کھا سکتے. تو کتنی مطلب کتنے ورسن اس بات میں سچائی. اب جو بچائے چاکلیٹ لورس ہیں ڈاکٹر صاحب، ان کا پھر کیا ہوگا؟ ایکنی سے لڑیں، اس میں بھی ڈپریشن، چاکلیٹ نہ کھائیں اس میں بھی ڈپریشن.
1: آنیسٹلی اف یو آسک می، میں کبھی اسٹاپ نہیں کرتی، ایز لانگ ایز ان کو کوئی اور میڈیکل النس نہ ہو، جیسے ڈائبٹیز ہے یا کچھ اور ایسی کنڈیشنز ہیں جس میں وہ ویسے ہی میٹھا اوائڈ کریں. لیکن ہر چیز کو اعتدال میں لینے کا ہے حکم، کہ آپ بہت زیادہ کسی بھی چیز کی ایکسٹریم یوز کریں گے تو وہ ایونچولی ڈیمیج تو کرے گا نا، فیس پہ نہیں کرے گا تو باڈی پہ کرے گا، ویٹ گین کرائے گا. تو متھس تو ہمیشہ سے ہی رہی ہیں کہ یہ ہے، بٹ ایز فار ایز مائی نالج از کنسرن آئی ڈونٹ بلیو کہ ڈائریکٹلی چاکلیٹ کا کوئی لنک ہے، پرووائڈیڈ کہ کوئی بھی چیز بہت زیادہ کھائی جائے.
0: صحیح.
1: ونس ان اے ویک، ٹوائس ان اے ویک از فائن، اتنا ہی. ویسے میٹھا کہتے ہیں، اٹس ناٹ ہیلدی. ہاں، بٹ شوگرز کا ضرور منع کیا جاتا ہے، کیونکہ آج کل ناٹ اونلی اسکن بٹ ہارمونل ڈس بیلنسز اتنے ہیں، انسولن ریزسٹنس ڈیولپ کرتا ہے، کورٹیسول لیول پہ افیکٹ کرتا ہے، پی سی او ڈیز اتنے کامن ہو چکا ہے، جس کی وجہ سے اٹ از آلویز سیٹ کہ ایٹ ہیلدی، ہیٹ ایٹ کلین.
0: ایگزیکٹلی.
1: آپ اپنے میٹھے کی جو آپ کا شوگر ہوتا ہے اس کو کنٹرول کرتے ہوئے، ان ہیبٹس کو کنٹرول کرتے ہوئے اگر لے کے چلیں گے تو I'm sure you won't face any troubles.
0: Absolutely. अगर एक छोटा सा स्किन रूटीन हम डिस्कस करें अभी तो ऐसी क्या बेसिक चीजें हैं जो स्पेशली जिनका एक्नी का इश्यू है, एक्नी प्रॉन स्किन के हवाले से, आप एक शॉर्ट सा हमें बताएं कैसा अच्छा स्किन रूटीन जिसको डेली उसमें फॉलो किया जा सकता है.
1: ओके, कीप योर सेल्फ हाइड्रेटेड, मॉइस्चराइज योर स्किन विद अ गुड लाइट मॉइस्चराइजर, यूज अ गुड क्लेंजर फेस वॉश और अ सोप विच सूट्स योर स्किन डिपेंडिंग हाउ ऑयली योर स्किन इज. अप्लाई सनस्क्रीन वेन एवर गोइंग अंडर द सन क्योंकि उससे आपको एक प्रोटेक्शन मिलेगी. बहुत ज्यादा मेकअप अवॉइड करें. मैं अपने एक्नी के पेशेंट्स को हमेशा कहती हूं कि अगर इवेंट है तो बहुत ज्यादा मजबूरी हो तो मेकअप करो, बगैर मेकअप के चले जाओ. इवन लोगों को आजकल आदत है मास्क पहनने की या उसको कवर करने की, उसकी वजह से भी ऑयल बहुत ज्यादा स्टे करता है, तो उसको अवॉइड करें या थोड़ी थोड़ी देर में मास्क को रिमूव करें. मास्क अगर यूज कर ही रहे हैं तो ट्राई यूजिंग कपड़े का मास्क जिसमें आपका स्वेट एब्जॉर्ब हो जाए और वॉश करके उसको रीयूज करें.
0: सही.
1: और अपने स्किन को जेंटल मसाज, जेंटल क्लेंजिंग, जेंटली फेस वॉश यूज करके क्लीन रखने की आदत डालें. एंड लास्ट बट नॉट द लीस्ट, मेक श्योर कि मेकअप जरूर रिमूव करके सोएं. कोई भी चीज, कोई भी हैवी प्रोडक्ट, कोई भी ग्रीसी प्रोडक्ट आपके फेस पे स्टे करेगा वो आपके पोर्स को इवेंचुअली क्लॉक करेगा जिसमें डर्ट, बैक्टीरिया, डेड सेल्स सब आके उसको टेक ओवर करेंगे, आपके पोर्स को क्लॉक करेंगे और उस हेयर फॉलिकल के अंदर वो पस फॉर्मेशन लेके जाएंगे जिसकी वजह से वो सादी एक्नी वुड चेंज इनटू पस्टुलर, पस्टुलर से वो नोड्यूलोसिस्टिक एक्नी की तरफ चली जाएगी.
0: सही.
1: सो दैट्स ऑल अबाउट इट. इस तरीके से अपनी रूटीन सेट करें, पानी ज्यादा पिए, स्टे हेल्दी.
0: एब्सोल्युटली. एक और सवाल जो बड़ा इम्पोर्टेंट है मैं डिस्कस करना चाहूंगी कि जैसे सिवियर एक्नी के पेशेंट्स जो आपके पास आते होंगे और जिनको ये मसला भी है तो वो सबसे ज्यादा परेशान इस चीज के हवाले से हो रहे होते हैं कि एक्नी मार्क्स जो हैं वो हमारे निशाना जो हैं वो खत्म होंगे या नहीं होंगे, तो उन पेशेंट्स के लिए ये कितनी परसेंट हम उनको होप दे सकते हैं कि ये अगर सेवियर एक्नी है तो उसके बाद भी निशान खत्म हो जाएंगे, हो जाते हैं नहीं होते हैं, इसके हवाले से थोड़ा सा बताएं.
1: दो चीजें हैं, एक है पोस्ट पिगमेंटेशन आफ्टर द एक्नी और एक है डीप स्कार्स या स्कारिंग जो कि वेराइटी ऑफ स्कार्स.
0: ओके.
1: स्कार जितना डीप होगा उतना डिफिकल्ट टू ट्रीट होगा. स्कार जितना सुपरफिशियल होगा और इनिशियल स्टेज में मरीज आएगा तो उसको ट्रीट करना आसान है.
0: सही.
1: कुछ क्रीम्स हैं उसके साथ भी और कुछ प्रोसीजर्स हैं जो हम करते हैं, स्किन को रिसर्फेस करता है और स्कार्स पे वर्क करता है.
0: सही.
1: डेफिनेटली मैं ये नहीं कहती कि 100% स्किन बेबी स्किन हो जाएगी या बैक टू जीरो हो जाएगी जो पहले कभी थी, बट 70% चांसेस होते हैं कि यस स्किन गेट्स रियली गुड आफ्टर यू ट्रीट द स्कार्स विद द प्रोसीजर्स, नॉट ओनली क्रीम्स. स्कार की ट्रीटमेंट प्रोसीजर के जरिए होती है और बहुत रेंज है प्रोसीजर की कि हम कौन सा प्रोसीजर ऑप्ट कर रहे हैं. एंड पिगमेंटेशन के लिए अगेन डीप पिगमेंटिंग क्रीम्स अवेलेबल हैं जो कि एक्नी के निशान, पुराने धब्बे उन सबको लाइटन करती हैं. एंड ऑब्वियसली अगेन अ गुड डाइट विल रिफ्लेक्ट ऑन योर स्किन. जितना आप अच्छा डाइट लेंगे, जितनी क्लीन ईटिंग हैबिट्स डेवलप करेंगे, उतनी जल्दी आपकी स्किन फ्रेश एंड क्लीन लगेगी.
0: थैंक यू सो मच. डेफिनेटली. एंड डॉक्टर हिना उमर हमारे साथ मौजूद थी एंड आप लोग शो सुन रहे थे साफ जल्द पर एतमाद आप, विच इज ब्रॉट टू यू बाय सांदे प्राइवेट लिमिटेड. एंड आज जो हमारा शो का टॉपिक था इट वॉज अबाउट एक्नी मैनेजमेंट इन द समर. थैंक यू सो मच डॉक्टर हिना फॉर बीइंग हियर. सेम हियर. एंड थैंक यू सो मच फॉर प्रोवाइडिंग दिस अमेजिंग नॉलेज अबाउट एक्नी. बहुत से लोगों के लिए ये इन्फॉर्मेशन आज जो है वो एक तरीके से खजाने से कम नहीं होगी क्योंकि ऑब्वियसली ये जो है एक कॉमन मसला है और गर्मियों में स्पेशली इस स्किन का ये एक्नी वाला मसला तो बहुत ज्यादा कॉमन हो जाता है और बहुत ज्यादा बढ़ भी जाता है. तो आप लोगों से चाहेंगे इजाजत. थैंक यू सो मच टू आवर डॉक्टर एंड अपना बहुत सारा ख्याल रखिएगा. यू आर मोस्ट वेलकम. टेक केयर्स एंड अल्लाह हाफिज़.

0: तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे। अभी जैज कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैज कैश है ना।
1: 100 FM।
0: जब तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे। अभी जैज कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैज कैश है ना।
1: This program is brought to you by
2: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
3: Bain al-aqwami safar par rawana hone wale mutawajjih hoon. Aise online apps aur platforms se ishtinaab kare jo paison ke ivaz kisi namaloom shakhs ka samaan aapke apne samaan ke sath le jane ke liye kare. Ye aasan kamai ka tareeka to nazar aata hai, lekin haqeeqat mein khatarnak jaal hai. منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں. یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے. خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے.
4: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
1: Like us on facebook.com/fm247365. Let's celebrate 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy.
5: Assalamu alaikum, Pakistan. Let's celebrate the journey.

0: तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे। अभी जैज कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैज कैश है ना।
1: This program is brought to you by
2: Hyundai laya hai Elantra 1.6 special edition aur wo bhi upgraded features.
3: Kya kam umr bachchiyon se mushaqqat lena sarasar zyadti nahi? Kya ye umr unke kaam karne ki hai ya padhne aur hasne khelne ki? Un par kaam ka bojh na dale, unse unka bachpan na chheene. Pakistan ka aain aur qanoon har bachche ko zehni, jismani اور تعلیمی حق فراہم کرتا ہے. بچوں سے مشقت لینا ایک قابل سزا جرم ہے. آئیے بچوں سے مشقت سے انکار کریں. وزارت انسانی حقوق، حکومت پاکستان.
4: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور FM 100 کراچی کی جانب سے پیش کیا گیا.